गीतकार दिलीप लोरुङ, संगीतकार बसन्त छेत्री, स्वर रहेको छ सुधीर राई अनि राजेश खालिङको। स्वीकार्नुहोस् अबको क्रममा यो आधुनिक गीत।

0: सुधीर राई अनि राजेश खालिङको युगल शर्मा यो आधुनिक गीतसँग अहिलेलाई भने पूरा हुन्छ लोक अनि आधुनिक गीतको प्रस्तुति। अघिल्लो क्रममा समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, आरती ठकुरीबाट सुन्नुहोस् समाचार। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत अस्ट्रेलिया साझेदारी भविष्यका लागि निर्माण गरिएको एक सुदृढ र स्थायी सम्बन्ध रहेको बताउनु भएको छ। भारत र अस्ट्रेलियाले बढ्दो जटिल माहौलमा रक्षा र सुरक्षा सहयोग दुई देशहरूबीचको साझेदारीको एक प्रमुख स्तम्भ भएको पुनः पुष्टि गरेका छन्। उपराष्ट्रपति सीपी राधाकृष्णनले आज ओडिसा कृषि र प्रौद्योगिकी विश्वविद्यालय भुवनेश्वरमा खुल्ला समुद्रमा मत्स्य संसाधनहरूको सतत उपयोगका लागि एक महत्वपूर्ण राष्ट्रिय मिशनको उद्घाटन गर्नुभयो। गृहमन्त्री अमित शाहले आज नयाँ दिल्लीमा सीमावर्ती जिल्लाका पुलिस अधीक्षकहरूको सम्मेलनको अध्यक्षता गर्नुहुनेछ र इण्डियन पिकलबल संघले वर्ष 2026 हुने पिकलबल विश्वकपका लागि भारतीय टोलीको घोषणा गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी अनि अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले भिक्टोरिया स्थित गभर्नमेन्ट हाउसमा आयोजित तेस्रो भारत अस्ट्रेलिया वार्षिक शिखर सम्मेलनको समापनपछि संयुक्त वक्तव्य जारी गर्नुभएको छ। दुवै नेताहरूले द्विपक्षीय सम्बन्धमा भएको परिवर्तनको स्वागत गर्नुका साथै क्षेत्रीय स्थिरता, ऊर्जा सुरक्षा र प्रौद्योगिकी नवाचारका लागि वृहत ढाँचालाई अन्तिम रूप दिनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, भारत अस्ट्रेलिया साझेदारी भविष्यका लागि निर्माण गरिएको एक सुदृढ र स्थायी सम्बन्ध हो। पत्रकारहरूलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री श्री मोदीले दुई देशबीचको गहिरो आपसी विश्वासमा आधारित सम्बन्ध नयाँ र व्यापक चरणमा प्रवेश गरेको बताउनुभयो।
2: कम्प्रिहेन्सिभ इकोनोमिक कोअपरेशन एग्रीमेन्ट यानी सीका पर तेजी से काम करने का निर्णय लिया है, जो दोनों देशों के लिए बैलेंस, एम्बिशियस और विन-विन होगा। हम बायलेटरल इन्वेस्टमेंट ट्रीटी पर भी तेजी से आगे बढ़ेंगे। हमारी रिन्यूएबल एनर्जी पार्टनरशिप

0: एनर्जी और क्लाइमेट एक्शन में हमारे प्रयासों को साकार रूप दे रही है।
1: भारत र अस्ट्रेलियाले बढ्दो जटिल माहौलमा रक्षा र सुरक्षा सहयोग दुई देशहरूबीचको साझेदारीको एक प्रमुख स्तम्भ भएको पुनः पुष्टि गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिसले रक्षा र सुरक्षा सहयोगबारे संयुक्त घोषणा पत्रको घोषणा गर्नुभएको छ। यसले दुई देशबीचको द्विपक्षीय रक्षा र सुरक्षा सम्बन्धमा महत्वपूर्ण परिवर्तन ल्याएको छ। घोषणा पत्रमा दुवै नेताहरूले भारत अस्ट्रेलिया समुद्री सुरक्षा सहयोग रोडम्यापको माध्यमबाट समुद्री सहयोगलाई अझ बलियो बनाउन सहमति जनाएका छन्। दुवै देशले शान्तिपूर्ण र समृद्ध हिन्द प्रशान्त क्षेत्रका लागि आफ्नो साझा प्रतिबद्धतालाई दोहोर्याएका छन्। संयुक्त घोषणा पत्रपछि प्रधानमन्त्री मोदीले शान्तिपूर्ण स्थिर र समृद्ध हिन्द प्रशान्त क्षेत्रका लागि साझा दृष्टिकोणमा समुद्री सहयोगलाई जोड दिनुभएको छ।
0: आज हामीले एक महत्वपूर्ण सम्झौता किया है। इससे अस्ट्रेलिया से भारत को यूरेनियम सप्लाई का मार्ग खुलेगा और हमारे क्लीन एनर्जी के उद्देश्यों को नई ताकत मिलेगी। क्रिटिकल मिनरल्स में हमारा सहयोग हमारी स्ट्रेटेजिक सिक्योरिटी और क्लीन एनर्जी ट्रांजिशन के लिए महत्वपूर्ण है।
1: अस्ट्रेलिया भारत व्यापार परिषदका एक प्रमुख सदस्य विश्वनाथनले मेक विथ इण्डिया पहलको बढ्दो प्रभावमाथि जोड़ दिनुभएको छ। यो समूहले रणनीतिक कार्पोरेट साझेदारीलाई बढ़ावा दिएर अस्ट्रेलियामा प्रधानमन्त्री नरेन्द्र मोदीको मेक इन इण्डिया अवधारणालाई कार्यान्वयन गर्न काम गरिरहेको छ। विश्वनाथनले भन्नुभएको छ, यो सहयोग परम्परागत व्यापारभन्दा अघि बढ़ेर महत्वपूर्ण क्षेत्रहरूमा केन्द्रित छ। उपराष्ट्रपति सीपी राधाकृष्णनले आज ओडिशा कृषि र प्रौद्योगिकी विश्वविद्यालय भुवनेश्वरमा खुल्ला समुद्रमा मत्स्य संसाधनहरूको सतत उपयोगको लागि एक महत्वपूर्ण राष्ट्रिय मिशनको उद्घाटन गर्नुभयो। उहाँले नीलो अर्थव्यवस्थालाई राष्ट्रिय समृद्धिको परिवर्तनकारी इन्जिन बताउनुहुँदै युवाहरूलाई आधुनिक प्रौद्योगिकी आधारित मत्स्य पालन र समुद्री व्यवसायलाई विकसित भारतको आधारशिलाको रूपमा अप्नाउन आग्रह गर्नुभयो। भारतको ब्रिक्स सम्मेलनको अध्यक्षता अन्तर्गत ब्रिक्सका परिवहन मन्त्रीहरूको तेस्रो बैठक आजदेखि महाराष्ट्रको नागपुरमा शुरू हुँदैछ। बैठकमा ब्रिक्स राष्ट्रका मन्त्री तथा वरिष्ठ अधिकारीहरूले भाग लिनेछन्। यसमा परिवहन क्षेत्र, बुनियादी ढाँचा विकास लगायतका विषयमा चर्चा हुनेछ। यो बैठक भारतको ब्रिक्स अध्यक्षताको विषय लचिलोपन, नवीनता, सहयोग र दिगोपनका लागि निर्माण अन्तर्गत आयोजना भइरहेको छ। यस विषयले ब्रिक्स देशहरूको तकनिकी नवीनता र राम्रो सम्पर्कको माध्यमबाट समावेशी विकासलाई प्रवर्धन गर्ने साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। केन्द्रीय परिवहन मन्त्री नितिन गडकरीले यसै महिनाको 11 तारिक ब्रिक्सका परिवहन मन्त्रीहरूको बैठकको अध्यक्षता गर्नुहुनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। गृहमन्त्री अमित शाहले आज नयाँ दिल्लीमा सीमावर्ती जिल्लाका पुलिस अधीक्षकहरूको सम्मेलनको अध्यक्षता गर्नुहुनेछ। सम्मेलनमा जम्मू कश्मीर, पंजाब, उत्तराखण्ड, राजस्थान, गुजरात, उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल र पूर्वोत्तर राज्यहरू सहित सीमावर्ती राज्यहरू र केन्द्र शासित प्रदेशहरूका पुलिस अधीक्षकहरूले भाग लिनेछन्। सम्मेलनमा गृह मन्त्रालयका वरिष्ठ अधिकारीको पनि उपस्थिति रहनेछ। सम्मेलनको उद्देश्य संवेदनशील सीमा क्षेत्रको वर्तमान सुरक्षा अवस्थाको समीक्षा गर्नुका साथै देशको सीमा सुरक्षा प्रणालीलाई सुदृढ बनाउन र कानून कार्यान्वयनलाई थप प्रभावकारी बनाउने रहेको छ। रक्षा मन्त्री राजनाथ सिंहले अखिल भारतीय विद्यार्थी परिषदको स्थापना दिवसको अवसरमा सबै विद्यार्थीहरूलाई बधाई दिनुभएको छ। उहाँले राष्ट्रप्रथमको भावनाबाट प्रेरित अखिल भारतीय विद्यार्थी परिषदले दशकौंदेखि विद्यार्थीहरूलाई राष्ट्रिय सेवा, नेतृत्व र सामाजिक उत्तरदायित्वका लागि प्रेरित गर्दै आएको बताउनु भएको छ।

उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै इलेक्ट्रोनिक्स र सूचना प्रौद्योगिकी मन्त्रालयका सचिव एस कृष्णनले सरकारले एआईलाई शुरूदेखि नै सकारात्मक दृष्टिकोणले हेरेको बताउनु भएको छ। उहाँले भन्नुभयो, एआईको प्रयोग गरेर विभिन्न क्षेत्रहरूमा उत्पादकता, दक्षता र प्रभावकारिता बढाउनमा ध्यान केन्द्रित गरिएको छ। केन्द्रीय स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डाले शनिबार हिमाचल प्रदेशको केलाङमा इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चको हाई अल्टिच्युड मेडिसिन एण्ड पब्लिक हेल्थ रिसर्च केन्द्रको आधारशिला राख्नुहुनेछ। स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले भनेको छ, यो केन्द्रले भारतभरि हिमाली क्षेत्रमा जलवायु अनुकूल स्वास्थ्य सेवा र बायोमेडिकल अनुसन्धानलाई सुदृढ पार्नेछ। राष्ट्रिय शिक्षा नीति 2020 र उल्लास नयाँ भारत साक्षरता कार्यक्रम अन्तर्गत निर्धारित वयस्क साक्षरताको मापदण्ड हासिल गरेपछि उत्तराखण्ड देशको छैटौं पूर्ण साक्षर राज्य बनेको छ। शिक्षा मन्त्रालय अन्तर्गतको विद्यालय शिक्षा र साक्षरता विभागले निर्धारण गरेको साक्षरताको मापदण्ड पूरा गरेपछि राज्यपालले 8 जुलाई 2026 यस घोषणालाई स्वीकृति दिएको हो। मुख्यमन्त्री पुष्कर सिंह धामीले सरकारको निरन्तरको प्रयास र जनताको सक्रिय सहभागिताको परिणाम यो उपलब्धिलाई ऐतिहासिक बताउनु भएको छ। नीति आयोगले उदीयमान क्षेत्रहरूका लागि महत्वपूर्ण खनिजहरूको आवश्यकतामाथि हितधारकहरूको परामर्श बैठक आयोजन गर्यो। बैठकमा सरकार, अनुसन्धान संस्थानहरू, शिक्षा र उद्योगका विशेषज्ञहरूले भाग लिएका थिए। बैठकको मुख्य उद्देश्य रणनीतिक क्षेत्रहरूमा महत्वपूर्ण खनिजहरूको वर्तमान र भविष्यको मागको आकलन गर्नु, आपूर्ति श्रृङ्खलाका कमजोरीहरूको पहिचान गर्नु, अन्वेषण प्रसंस्करण र पुनर्चक्रणमा घरेलु क्षमताहरूलाई सुदृढ पार्नु र भारतको संसाधन सुरक्षा र रणनीतिक लचिलोपन बढाउन प्रमुख हितधारक सहयोगको बढाउनु रहेको थियो। इन्डियन पिकलबल संघले वर्ष 2026 हुने पिकलबल विश्वकपका लागि भारतीय टोलीको घोषणा गरेको छ। यो टोली एक प्रतिस्पर्धात्मक चयन प्रक्रियापछि चयन गरिएको हो। टोलीले 30 अगस्तदेखि 6 सितम्बरसम्म भियतनामको दा नाङमा हुने पिकलबल विश्वकपमा पेशेवर वर्गमा देशको प्रतिनिधित्व गर्नेछन्। अन्तर्राष्ट्रिय पिकलबलको कप्तानी हर्ष मेहताले गर्नेछन्। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा सुन्नुहोस् मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत अस्ट्रेलिया साझेदारी भविष्यका लागि निर्माण गरिएको एक सुदृढ र स्थायी सम्बन्ध रहेको बताउनु भएको छ। भारत र अस्ट्रेलियाले बढ्दो जटिल माहौलमा रक्षा र सुरक्षा सहयोग दुई देशहरू बीचको साझेदारीको एक प्रमुख स्तम्भ भएको पुनः पुष्टि गरेका छन्। उपराष्ट्रपति सीवी राधाकृष्णनले आज ओडिसा कृषि र प्रौद्योगिकी विश्वविद्यालय भुवनेश्वरमा खुल्ला समुद्रमा मत्स्य संसाधनहरूको सतत उपयोगको लागि एक महत्वपूर्ण राष्ट्रिय मिसनको उद्घाटन गर्नुभयो। गृहमन्त्री अमित शाहले आज नयाँ दिल्लीमा सीमावर्ती जिल्ला का पुलिस अधीक्षकहरूको सम्मेलनको अध्यक्षता गर्नुहुनेछ र इन्डियन पिकलबल संघले वर्ष 2026 हुने पिकलबल विश्वकपका लागि भारतीय टोलीको घोषणा गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो।

शब्द तथा संगीत थियो शिलाबहादुर मोक्तानको, सुन्नुभयो सुचिता सिंह लोहारको स्वरमा लोकगीत। अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचिका सबिना गिरी। विषय: भारतले आसियान भारत व्यापार साझेदारीको स्तर उन्नति गर्न 13 एटीका संयुक्त समितिको बैठकको आयोजना। आलेख: विदेश सेवा डेस्क, एनएसटी आकाशवाणी। भारतले आसियान भारत व्यापार सम्झौताको समीक्षालाई तीव्र बनाउन नयाँ दिल्लीमा 13 आसियान भारत व्यापार वस्तु सम्झौता संयुक्त समितिको बैठकको आयोजना गरिरहेको छ। 6-10 जुलाई 2026 हाइब्रिड ढाँचामा आयोजित यस बैठकले भारत र सबै 10 आसियान सदस्य राष्ट्रहरूलाई आसियान भारत व्यापार वस्तु सम्झौता एटिगाको चलिरहेको समीक्षा अन्तर्गत वार्ता अगाडि बढाउन एकसाथ ल्याएको छ। यो बैठक महत्वपूर्ण समयमा आएको छ किनकि भारतले आफ्नो पूर्व नीति र व्यापक इन्डो पेसिफिक आर्थिक रणनीति अन्तर्गत दक्षिण पूर्व एसियासँगको व्यापार संलग्नतालाई बलियो बनाउन छ। दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको संघ आसियान भारतको सबैभन्दा महत्वपूर्ण व्यापारिक साझेदारहरूमध्ये एक हो, जसले भारतको विश्वव्यापी भारतको व्यापारको लगभग 11% ओगटेको छ। 2025-26 द्विपक्षीय व्यापार 128 अरब अमेरिकी डलर पुगेको छ। यो बलियो व्यापार आधारले दुवै पक्षलाई सम्झौतालाई आधुनिकीकरण गर्ने, बाँकी रहेका मुद्दाहरू समाधान गर्ने, बजार पहुँच सुधार गर्ने र थप सन्तुलित व्यापार ढाँचा सृजना गर्ने प्रमुख अवसर दिन्छ। 13 संयुक्त समितिको बैठक भारत सरकारको वाणिज्य तथा उद्योग मन्त्रालयको वाणिज्य विभाग र मलेसियाको लगानी व्यापार तथा उद्योग मन्त्रालयको सह अध्यक्षतामा भएको छ। ब्रुनाई, कम्बोडिया, इन्डोनेसिया, लाओ, पीडीआर, मलेसिया, म्यानमार, फिलिपिन्स, सिंगापुर, थाइल्याण्ड र भियतनाममा प्रतिनिधिहरूले पनि छलफलमा भाग लिइरहेका छन्। बैठकको मुख्य उद्देश्य वार्ताको प्रगतिको समीक्षा गर्नु र बाँकी रहेका अध्यायहरूको अन्तिम रूप दिने कामलाई तीव्र पार्नु हो। समीक्षाको उद्देश्य व्यापार सम्झौतालाई अझ व्यवहारिक, व्यवसायी मैत्री र आजको आपूर्ति श्रृंखला वास्तविकताहरूप्रति उद्धारदायी बनाउने हो। 13 संयुक्त समिति बैठकको छेउमा 3 महत्वपूर्ण उपसमितिहरू बैठक गर्दैछन्। यी हुन् सीमा शुल्क प्रक्रिया र व्यापार सहजीकरण उपसमिति, राष्ट्रिय उपचार

0: बजार पहुँच उपसमिति र उत्पत्ति नियम उपसमिति यी तीन क्षेत्रहरू कुनै पनि व्यापार सम्झौताहरूको प्रभावकारिताको केन्द्रबिन्दु हुन्। सीमा शुल्क प्रक्रियाहरूले सामानको आवागमनको सहजता निर्धारण गर्दछ। बजार पहुँचले निर्यातकर्ताहरूले साझेदार बजारहरूमा कति स्वतन्त्र रूपमा प्रवेश गर्न सक्छन् भनेर निर्धारण गर्दछ। उत्पत्ति नियमहरूले कुन सामानहरू अधिमान्य ट्राफिक उपचारको लागि योग्य छन् भनेर परिभाषित अर्थात यसमा परिभाषित गर्दछ। भारतको लागि एआईटीआईजीएको समीक्षाले प्रमुख आर्थिक महत्व बोक्छ। मूल एसियन भारत समान व्यापार सम्झौता 2009 हस्ताक्षर गरिएको थियो र 2010 लागू भएको थियो। सेप्टेम्बर 2022 भारत र एसियनले एआईटीआईजीए संयुक्त समितिलाई सम्झौताहरूलाई थप व्यापार सुविधाजनक र पारस्परिक रूपमा लाभदायक बनाउन समीक्षा गर्ने जिम्मेवारी दिएको थियो। समीक्षा प्रक्रिया त्यसपछि धेरै संयुक्त समिति र उपसमिति वार्ताहरू मार्फत सरेको छ। समीक्षाको आवश्यकता क्षेत्रीय व्यापारको परिवर्तनशील प्रकृतिसँग जोडिएको छ। सम्झौता लागू भएदेखि विश्वव्यापी आपूर्ति श्रृंखला, डिजिटल व्यापार, उत्पादन सञ्जाल, सीमा शुल्क प्रणाली, रसद र उत्पत्तिको नियम अभ्यासहरू तीव्र रूपमा विकसित भएका छन्। भारतको आफ्नै अर्थतन्त्र पनि परिवर्तन भएको छ। उत्पादन निर्यात, इलेक्ट्रोनिक्स, अटोमोबाइल, औषधि, कपड़ा, खाद्य प्रशोधन, इन्जिनियरिङ सामान र एमएसएमई सञ्चालित आपूर्ति श्रृंखलाहरूमा बढ्दो जोड़का साथ बलियो एआईटीआईजीएले पारदर्शिता सुधार गरेर सीमा शुल्क प्रक्रियाहरू सरल बनाएर गैर सीमा शुल्क अवरोधहरूलाई सम्बोधन गरेर उत्पत्तिको नियमहरूलाई अझ प्रभावकारी बनाएर भारतीय निर्यातकर्ताहरूलाई मदत गर्न सक्छ। भारतले एसियन व्यवसायीहरूलाई भारतको विस्तार भइरहेको उपभोक्ता बजार, पूर्वाधार अर्थतन्त्र र उत्पादन पारिस्थितिक प्रणालीहरूमा पहुँच गर्न पनि मदत गर्न सक्छ। यसले दुईतर्फी अवसर सृजना गर्दछ जसमा व्यापार अझ सन्तुलित हुन्छ, नियमहरू स्पष्ट हुन्छन् र व्यवसायीहरूले बढ़ी विश्वास प्राप्त गर्छन्। 13 संयुक्त समितिको बैठकले संरचित वार्ता मार्फत व्यापार साझेदारीहरूलाई गहिरो बनाउने भारतको व्यापक रणनीतिलाई पनि प्रतिबिम्बित गर्दछ। भारतले बजार अवसरहरूलाई घरेलु उत्पादन हितसँग जोड्ने व्यापार व्यवस्थाहरू पछ्याउँदै गर्दछ। एसियन सन्दर्भमा यसको अर्थ असममितता, उपयोग अन्तराल, ट्राफिक मुद्दाहरू र गैर सीमा शुल्क अवरोधहरूको चिन्तालाई सम्बोधन गर्दै व्यापार विस्तारलाई समर्थन गर्ने सम्झौता सृजना गर्नु हो।
1: আকাশবাণী শিলিগুড়ি অনুষ্ঠান শুনছেন মিডিয়াম ওয়েভ 421.9 মিটারে অর্থাৎ 711 কিলোহার্জে এবং একই সাথে নিউজ অন এআইআর অ্যাপের মাধ্যমে। পরবর্তী অনুষ্ঠানে ঘোষণা বিজ্ঞাপন বিরতির পর।
2: ভারতে সার্ভাইকাল বা জরায়ু মুখের ক্যান্সার মহিলাদের দ্বিতীয় প্রধান ক্যান্সার। সার্ভাইকাল ক্যান্সার প্রতিরোধে আপনার পরিবারের 14 বছর বয়সের কিশোরীদের HPV টিকা দিন। এই টিকা বিশ্ব স্বাস্থ্য সংস্থা WHO দ্বারা অনুমোদিত এবং সম্পূর্ণ নিরাপদ ও কার্যকরী। এই টিকা আপনার নিকটবর্তী সরকারি মেডিকেল কলেজ, জেলা হাসপাতাল, ব্লক ও পৌর স্বাস্থ্য কেন্দ্রে এখন বিনামূল্যে পাওয়া যাচ্ছে। বিশদে জানতে সরকারি স্বাস্থ্য কেন্দ্রে যোগাযোগ করুন বা www.in.mohfw.gov.in এই ওয়েবসাইটটি ভিজিট করুন। স্বাস্থ্য ও পরিবার কল্যাণ দপ্তর পশ্চিমবঙ্গ সরকার দ্বারা জনস্বার্থে প্রচারিত।
1: আকাশবাণী শিলিগুড়ি এখন গান পরম্পরা অনুষ্ঠানে বাঁশি বাজিয়ে শোনাবেন রাকেশ চৌরাশিয়া রাগ ভীম পলাশী।

0: यसको घोषणा गर्नुहुँदै मुख्यमन्त्री सुवेन्दु अधिकारीले अदानी ग्रुपले न्यूटाउनमा 2000 बेडको अत्याधुनिक सुपर स्पेशियालिटी अस्पताल स्थापना गर्ने बताउनु भएको छ। पश्चिम बंगालका राज्यपाल आरएन रविले आज उत्तर बंगाल विश्वविद्यालयको प्रशासनिक भवनमा राज्यका 20 विश्वविद्यालयका कुलपति र रजिस्ट्रारहरूसँग महत्वपूर्ण बैठक गर्नुभयो। पश्चिम बंगाल सरकारले सरकार अस्पतालहरूमा पारदर्शिता बढाउन र कथित बिचौलियाहरूलाई नियन्त्रण गर्न स्वास्थ्य भवनमा केन्द्रीय नियन्त्रण कक्ष स्थापना गरेको छ। आख्यानकार छुदेन काबिमोलाई आज विशेष कार्यक्रम बीच एकता बुक इण्डियाले सम्मानित गरेको छ र पश्चिम बंगालको दक्षिणी र पश्चिमी जिल्लाहरूमा आज बिहानैदेखि मौसममा परिवर्तन आएको छ। पश्चिम बंगाल सरकारले सरकारी अस्पतालहरूमा पारदर्शिता बढाउन र कथित बिचौलियाहरूलाई नियन्त्रण गर्न स्वास्थ्य भवनमा केन्द्रीय नियन्त्रण कक्ष स्थापना गरेको छ। आज मुख्यमन्त्री सुवेन्दु अधिकारीले कन्ट्रोल रूमको निरीक्षण गर्नुहुँदै अब राज्यका सबै सरकारी अस्पताललाई यहाँबाट निगरानी गरिने बताउनु भएको छ। मुख्यमन्त्री श्री अधिकारीले अस्पतालहरूमा राम्रो परिवेश कायम राख्न निरन्तर निगरानी आवश्यक रहेको बताउनु भएको छ। अस्पतालमा कार्यरत चिकित्सक नर्स तथा स्वास्थ्यकर्मी अनुभवी रहेको बताउनुहुँदै उहाँले काम गर्ने वातावरण र पर्याप्त सुरक्षा मात्र आवश्यक रहेको बताउनु भएको छ। सरकारले स्वास्थ्य कर्मीहरूको सुरक्षा सुनिश्चित गर्नेछ र अस्पतालमा कुनै पनि प्रकारको अवैध गतिविधिमा कठोर निगरानी राख्नेछ। नियन्त्रण कक्षको निगरानी प्रणाली मार्फत शंकास्पद गतिविधि पहिचान गरिनेछ। यदि कुनै व्यक्ति बिना कुनै कारण लगातार 2 दिनसम्म अस्पताल परिसरमा घुमिरहेको देखिएमा उसको जाँच गरिनेछ। पश्चिम बंगालका पञ्चायत एवं ग्रामीण विकास मन्त्री दिलीप घोषले अपराधीहरूप्रति कठोर व्यवहार अप्नाउने संकेत दिनुहुँदै राज्यमा अपराध तथा अपराधीहरूप्रति कुनै पनि प्रकारको लचिलोपन नदेख आवश्यक कार्यवाही गर्ने पूर्ण स्वतन्त्रता दिएको छ। बारुईपुरमा नाबालिगसित भएको दुष्कर्म एवं हत्या मामिलामा आरोपीको पुलिस फिरन्तमा मृत्यु भएको सम्बन्धमा आज प्रतिक्रिया व्यक्त गर्नुहुँदै मन्त्री दिलीप घोषले गुजरात महाराष्ट्र उत्तर प्रदेश बिहार असम र मध्यप्रदेशमा जस्तै पश्चिम बंगालमा पनि पुलिसलाई कानून अनुसार कार्य गर्ने समान स्वतन्त्रता प्राप्त भएको बताउनु भएको छ। उहाँले अझ भन्नुभएको छ, अपराध अनि अपराधीहरूलाई कुनै पनि प्रकारको छुट दिने छैन। उनले स्थितिलाई नियन्त्रण गर्नको लागि जे आवश्यक हुन्छ त्यो सरकारले गर्ने बताउनु भएको छ। प्रवर्तन निदेशालय ईडीले पश्चिम बंगालका पूर्व मन्त्री सुजित बोस विरूद्ध नगरपालिका भर्ती घोटालाको सम्बन्धमा विशेष अदालतमा आरोप पत्र दर्ता गरेको छ। एजेन्सीले आरोप लगाएको छ कि सुजित बोस एक्लैले लगभग 250 करोड़ रूपियाँको कथित भर्ती घोटालामा 20 करोड़ रूपियाँ अवैध लाभ आर्जित गरेका थिए। यस मुद्दामा उनका छोरा समुद्र बोस, दुई निजी कम्पनी र कालीन अधिकारी ज्योतिषमान चट्टोपाध्याय पनि आरोपित भएका छन्। ईडीको आरोप पत्रमा सुजित बोसले तीन सय 40 जनाको नाम सिफारिश गरेको उल्लेख छ, जसमध्ये 284 जना उम्मेद्वारले नियुक्ति पत्रको घटना पहिलो पटक बाहिर आएको हो। पश्चिम बंगालको स्वास्थ्य क्षेत्रमा ठूलो निवेशको घोषणा गर्नुहुँदै मुख्यमन्त्री सुवेन्दु अधिकारीले अदानी ग्रुपले न्यूटाउनमा 2000 बेडको अत्याधुनिक सुपर स्पेशियालिटी अस्पताल स्थापना गर्ने बताउनु भएको छ। आर्थिक रूपमा कमजोर भएका बिरामीहरूका लागि अस्पतालको 1000 पलङ पूर्ण रूपमा निशुल्क वा विशेष सहुलियत सुविधा अन्तर्गत उपलब्ध गराइने र बाँकी 1000 पलङ व्यावसायिक रूपमा सञ्चालन गरिने उहाँले बताउनुभयो।
1: मुख्यमन्त्री श्री अधिकारीले यस परियोजनाको भूमि पूजन चाँडै गरिने बताउनु भएको छ। आज स्वास्थ्य भवनमा परियोजनाको बारेमा जानकारी दिनुहुँदै मुख्यमन्त्री श्री अधिकारीले यस अस्पतालले राज्यको स्वास्थ्य सेवालाई नयाँ उचाइ दिनेछ र गरीबहरूलाई आधुनिक चिकित्सा सुविधा पनि प्रदान गर्ने बताउनु भएको छ। उहाँले अस्पताल सञ्चालनको आर्थिक व्यवस्था कायम राख्न आधा बेड व्यावसायिक रूपमा सञ्चालन गरिने र बाँकी आधा आवश्यकता परेकाहरूको उपचारका लागि आरक्षित गरिने बताउनु भएको छ। मुख्यमन्त्री श्री अधिकारीले रोजगार सिर्जना र राज्यको अर्थव्यवस्थालाई बलियो बनाउने सबैभन्दा प्रभावकारी माध्यम औद्योगिक र बुनियादी ढाँचा विकास भएको बताउनु भएको छ। आकाशवाणी खरसाङको समाचार कक्षबाट आरती ठकुरीको यो रिपोर्ट।
0: समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि

0: सोसियल मिडिया ह्यान्डल एक्समा एट एआईआर न्युज खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। दार्जिलिङ जिल्ला अन्तर्गत रिम्बिक लोधोमा समष्टिको सुदूरवर्ती गाउँहरू गोर्खी सामानदेनलाई रमाम हुँदै राज्यको अन्य भागसँग जोड्ने रामाम सामानदेन बीचको पोते खोलाको पुल निर्माण कार्य चाँडै शुरू हुने भएको छ। विगत 17 जुन 2023 आएको भीषण बाढीले उक्त पुल बगाएपछि स्थानीयवासीले आफ्नै पहलमा अस्थायी फड्के पुल निर्माण गरी आउजाउ गर्दै आएका थिए। तर केही दिन अघि परेको अविरल वर्षाका कारण उक्त फड्की पुल समेत क्षतिग्रस्त भएपछि स्थानीयवासीले पुनः शास्ति भोग्नु परेको थियो। स्थानीय सूत्र अनुसार पुल निर्माणको योजना अघिल्लो जीटीए सरकारकै कार्यकालमा स्वीकृत भए पनि विभागीय प्रक्रियागत समस्याका कारण निर्माण कार्य अघि बढ्न सकेको थिएन। वर्तमान राज्य सरकारको पहलमा पुल निर्माण प्रक्रिया अघि बढेको बताइएको छ। यसैबीच आज विभागीय टोली तथा ठेकेदार पक्षले स्थलगत निरीक्षण गर्दै चाँडै निर्माण कार्य शुरू गरिने जानकारी दिएका छन्। उर्माल उपन्यासका लागि वर्ष 2025 मदन पुरस्कार प्राप्त गरेका युवा आख्यानकार छुदेन काविमोलाई आज विशेष कार्यक्रम बीच एकता बुक इण्डियाले सम्मान गरेको छ। उर्माल काविमोको पछिल्लो उपन्यास हो जसमा चियाबारी श्रमिकहरूको जीवन संघर्षलाई मार्मिक रूपमा चित्रण गरेको छ। फासुङ उपन्यास मार्फत एकाएक चर्चामा आएका काविमोको विशिष्ट लेखन शैलीका कारण उर्माल पनि पाठकमाझ अत्यन्त लोकप्रिय भइरहेको छ। कार्यक्रममा उपस्थित प्रोफेसर डाक्टर मोहन पी दाहाल लगायत अन्य साहित्यकारहरू उपस्थित हुनुहुन्थ्यो। सम्मान कार्यक्रमसँगै लेखक सुदेन काविमोसँग अन्तक्रिया कार्यक्रम पनि सम्पन्न भयो, जहाँ सहभागीहरूले उनको लेखन सृजना प्रक्रिया र साहित्यिक यात्राबारे जिज्ञासा राखेका थिए। नयाँ लेखकहरूलाई प्रोत्साहन गर्ने तथा पुस्तक प्रेमीहरूलाई एकै थलोमा जोड्ने उद्देश्यले आयोजित क्रममा साहित्य प्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। पश्चिम बंगालका राज्यपाल आरएन रविले आज उत्तर बंगाल विश्वविद्यालयको प्रशासनिक भवनमा राज्यका 20 विश्वविद्यालयका कुलपति र रजिस्ट्रारहरूसँग महत्वपूर्ण बैठक गरे। बैठकको मुख्य उद्देश्य विश्वविद्यालयको उच्च शिक्षा प्रणाली र बुनियादी ढाँचा विकासको अवस्थाबारे जानकारी लिनु रहेको थियो।
1: बैठकमा आलिया विश्वविद्यालय, अलिपुरद्वार, बाँकुडा, विश्व बांग्ला, बिहार, पञ्चानन वर्मा, दक्षिण दिनाजपुर, दार्जिलिङ हिल, डायमण्ड हार्बर वुमन, गोडवाङ, हरिचन्द, गुरचन्द, हिन्दी, कन्याश्री, महात्मा गान्धी, मुर्शिदाबाद महाराज, कृष्णनाथ, रायगंज, रानी रासमणि ग्रीन, साधु रामचन्द्र मुर्मु, संस्कृत कलेज, सिद्धु कानु बिरसा र नेताजी सुभाष खुला विश्वविद्यालयका प्रतिनिधिहरू उपस्थित थिए। उत्तर बंगाल विश्वविद्यालयमा बैठक भए तापनि यस विश्वविद्यालयका प्रतिनिधिहरू उपस्थित भएनन्। बैठकमा राज्यपाल समक्ष उपकुलपतिहरूले विश्वविद्यालयको वर्तमान अवस्था, प्रमुख समस्या र प्रशासनिक चुनौतीका बारेमा विस्तृत जानकारी गराएका थिए। उहाँहरूले राज्यपाललाई बुनियादी ढाँचा विकासको अभाव, रेजिस्ट्रार र वित्त अधिकारी जस्ता महत्वपूर्ण पदहरूमा रिक्त पदहरू, प्राध्यापकहरूको नियुक्तिमा ढिल्याई र अन्य शैक्षिक र प्रशासनिक समस्याहरूमा राज्यपालको ध्यान आकर्षित गराए। यस अवसरमा बोल्दै राज्यपाल श्री रविले विश्वविद्यालयहरूमा प्रत्येक वर्ष नियमित दीक्षान्त समारोह आयोजना गर्ने, संस्थानहरूको स्वय आय बढाउने, कौशल विकास कार्यक्रमहरूलाई बढावा दिने र विभिन्न प्रमाणपत्र पाठ्यक्रमहरू सुरु गर्ने कुरामा जोड दिनुभयो।
0: पश्चिम बंगालका दक्षिणी र पश्चिम जिल्लामा आज बिहानैदेखि मौसममा परिवर्तन आएको छ। अविरल वर्षाका कारण पूर्वी र पश्चिम मेदिनीपुर, झारग्राम र पुरुलिया लगायतका जिल्लामा बिहानैदेखि जनजीवन प्रभावित भएको छ। बंगालको खाडीमा बनेको मौसमी तन्त्रको प्रभावले आगामी 24 देखि 48 घण्टाको अवधिमा राज्यका विभिन्न स्थानहरूमा भारी वर्षा र चट्याङको सम्भावना रहेको मौसम विभागले जनाएको छ। पश्चिम बंगालको स्वास्थ्य क्षेत्रमा ठूलो निवेशको घोषणा गर्नुहुँदै मुख्यमन्त्री शुभेन्दु अधिकारीले अदानी ग्रुपले न्यू टाउनमा 2000 बेडको अत्याधुनिक सुपर स्पेशियालिटी अस्पताल स्थापना गर्ने बताउनु भएको छ। पश्चिम बंगालका राज्यपाल आरएन रविले आज उत्तर बंगाल विश्वविद्यालयको प्रशासनिक भवनमा राज्यका 20 विश्वविद्यालयका कुलपति र रजिस्ट्रारहरूसँग महत्वपूर्ण बैठक गर्नुभयो। पश्चिम बंगाल सरकारले सरकारी अस्पतालहरूमा पारदर्शिता बढाउन र कथित बिचौलियाहरूलाई नियन्त्रण गर्न स्वास्थ्य भवनमा केन्द्रीय नियन्त्रण कक्ष स्थापना गरेको छ। आख्यानकार सुदिन काविमोलाई आज विशेष कार्यक्रम बीच एकता बुक इण्डियाले सम्मानित गरेको छ र पश्चिम बंगालको दक्षिणी र पश्चिमी जिल्लाहरूमा आज बिहानैदेखि मौसममा परिवर्तन आएको छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो।

0: मेलबर्नमा तेस्रो अस्ट्रेलिया भारत वार्षिक शिखर सम्मेलनमा भाग लिनुभयो। दुवै नेताहरूले द्विपक्षीय सम्बन्धलाई सुदृढ़ पार्ने उद्देश्यले प्रतिनिधिमण्डल स्तरीय वार्ता गर्नुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णनले आज भुवनेश्वर स्थित ओडिशा कृषि तथा प्रविधि विश्वविद्यालयमा भारतको उच्च समुद्री मत्स्यपालन स्रोतहरूको दिगो उपयोगका लागि एक महत्वपूर्ण राष्ट्रिय मिशनको शुभारम्भ गर्नुभयो। दक्षिण पश्चिम मनसून आज सम्पूर्ण देशमा सक्रिय भएको छ। राजस्थान, हरियाणा, पंजाब र उत्तरी अरब सागरका बाँकी भागहरूमा पनि मनसून अगाडि बढ़ेको छ। भारत र इंग्ल्याण्ड बीच पाँच टी20 क्रिकेट म्याच श्रृंखलाको चौथो मुकाबिला आज ब्रिस्टलमा खेलिनेछ। भारतीय समयअनुसार म्याच राति 10 बजे शुरू हुनेछ र फिफा विश्वकपमा फ्रान्सले आज बोस्टनमा अबेर राति हुने पहिलो क्वार्टर फाइनलमा मोरक्को सामना गर्नेछ भने भोलि राति दोस्रो क्वार्टर फाइनल खेलमा स्पेनले बेल्जियमको सामना गर्नेछ। प्रधानमन्त्री नरेन्द्र मोदी र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी एल्बनीजले आज मेलबर्नमा तेस्रो अस्ट्रेलिया भारत वार्षिक शिखर सम्मेलनमा भाग लिनुभयो। दुवै नेताहरूले द्विपक्षीय सम्बन्धलाई सुदृढ़ पार्ने उद्देश्यले प्रतिनिधिमण्डल स्तरीय वार्ता गर्नुभयो। शिखर सम्मेलनको समापनपछि दुवै प्रधानमन्त्रीले विक्टोरियाको गवर्नमेन्ट हाउसमा संयुक्त वक्तव्य जारी गर्नुभयो। हिन्द प्रशान्त क्षेत्रमा शान्ति र स्थिरता सुनिश्चित गर्न नेताहरूले रक्षा र सुरक्षा सहयोगमा ऐतिहासिक संयुक्त घोषणा पत्रमा हस्ताक्षर गर्दै वार्षिक रक्षा मन्त्रीहरूको संवादलाई संस्थागत स्वरूप प्रदान गर्नुभयो र एकीकृत समुद्री सुरक्षा सहयोग रोडम्याप पनि शुरू गर्नुभयो। ऊर्जा सुरक्षाका लागि एक ठूलो सफलतामा भारतलाई दीर्घकालीन अस्ट्रेलियाली युरेनियम आपूर्तिका लागि मार्ग प्रशस्त गर्न एक महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरिएको थियो, जसले भारतको स्वच्छ ऊर्जा उद्देश्यहरूमा ठूलो बल पुर्याउँछ। एक ठूलो आर्थिक सफलतामा आणविक सहयोग सम्झौता अन्तर्गत अन्तिम प्रशासनिक व्यवस्थामा हस्ताक्षरले भारतको स्वच्छ ऊर्जा परिवर्तन यात्रालाई शक्ति प्रदान गर्न दीर्घकालीन अस्ट्रेलियाली युरेनियम निर्यातको मार्ग प्रशस्त हुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले 21औं शताब्दीको भारत विकसित राष्ट्र बन्ने लक्ष्यतर्फ अघि बढ़िरहेको बताउनु भएको छ। देशका आकांक्षाहरूलाई जोड़ दिँदै वहाँले आजको भारत बढ़ी विकास र अधिक उपलब्धिहरू प्राप्त गर्नमा विश्वास राख्छ भन्नुभयो। अस्ट्रेलियाको मेलबर्नमा प्रवासी भारतीय समुदायको एक कार्यक्रमलाई सम्बोधन गर्दै वहाँले सिडनीमा प्रवासी भारतीयहरूसँगको भेटको सम्झना गर्दै मेलबर्नका मानिसहरूसँग पनि आफू अन्तर्क्रिया गर्न उत्सुक थिए भन्नुभयो। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी एल्बनीजले आफ्नो न्यानोपन र सद्भावना मार्फत भारतीय समुदायको मन जितेका छन् श्री मोदीले भन्नुभयो। भेलालाई सम्बोधन गर्दै अस्ट्रेलियाका प्रधानमन्त्रीले कार्यक्रममा देखिएको ऊर्जाले अस्ट्रेलिया भारत साझेदारीको दरिलोपनलाई प्रतिविम्बित गर्दछ भन्नुभयो। 12 वर्षमा अस्ट्रेलियाको आफ्नो तेस्रो भ्रमणका साथ कूटनीतिक ह्याट्रिक पूरा गर्दै प्रधानमन्त्रीले त्यहाँ रहेका जीवन्त 10 लाख बलियो आबादी भएको भारतीय समुदायलाई द्विपक्षीय मित्रताको आधारभूत स्तम्भको रूपमा प्रशंसा गर्नुभयो। वहाँले अधिक विकास अधिक उपलब्धि मन्त्रद्वारा संचालित भविष्यको लागि तयार विकसित भारतका लागि एक शक्तिशाली रोडम्याप रूपरेखा प्रस्तुत गर्नुभयो।
1: आज विकसित होने के लक्ष्य पर काम कर रहा है। ये वो भारत है जो कहता है ग्रो मोर एचीव मोर। हम 140 करोड़ एस्पिरेशन से भरे राष्ट्र है। हम अधीर है, बेसब्र है। हम दुनिया की सबसे तेजी से बढ़ती इकोनॉमी है।
0: 2022 आर्थिक सहयोग तथा व्यापार सम्झौताको सफलतामा निर्माण गर्दै दुई राष्ट्रहरूले द्विपक्षीय लगानी सन्धिसँगै सन्तुलित महत्वाकांक्षी र पारस्परिक रूपमा लाभदायक व्यापक आर्थिक सहयोग सम्झौता सीईसीएलाई द्रुत गतिमा कार्यान्वयन गर्न प्रतिबद्ध भएका छन्।
1: कॉम्प्रिहेंसिव इकोनॉमिक कोऑपरेशन एग्रीमेंट यानी सीका पर तेजी से काम करने का निर्णय लिया है, जो दोनों देशों के लिए बैलेंस एम्बिशियस और विन विन होगा। हम बायलेटरल इन्वेस्टमेंट ट्रीटी पर भी तेजी से आगे बढ़ेंगे। आज हमने ऑस्ट्रेलिया इंडिया पार्टनरशिप ऑन साइबर क्रिटिकल टेक्नोलॉजीज एंड सप्लाई चेन्स यानी AI पैक्स की पहल ली है। हम

0: लेकर क्रिटिकल मिनरल्स कॉरिडोर पर भी काम करेंगे।
1: यो आकाशवाणी हो। उपराष्ट्रपति सीपी राधाकृष्णनले आज भुवनेश्वर स्थित ओडिशा कृषि तथा प्रविधि विश्वविद्यालयमा भारतको उच्च समुद्री मत्स्यपालन स्रोतहरूको दिगो उपयोगका लागि एक महत्वपूर्ण राष्ट्रिय मिशनको शुभारम्भ गर्नुभयो। नीलो अर्थव्यवस्थालाई राष्ट्रिय समृद्धिको रूपान्तरणकारी इन्जिन भन्दै वहाँले युवाहरूलाई आधुनिक प्रविधि संचालित मत्स्यपालन र समुद्री पेशाहरूलाई विकसित भारतको आधारशिलाको रूपमा अपनाउन आग्रह गर्नुभयो। दक्षिण पश्चिम मनसून आज सम्पूर्ण देशमा सक्रिय भएको छ। राजस्थान, हरियाणा, पंजाब र उत्तरी अरब सागरका बाँकी भागहरूमा पनि मनसून अगाडि बढ़ेको छ। आकाशवाणी समाचारसँग विशेष कुराकानी गर्दै आईएमडीका वरिष्ठ वैज्ञानिक डाक्टर नरेश कुमारले भने कि पछिल्ला केही दिनहरूमा दिल्ली राष्ट्रिय राजधानी क्षेत्र, उत्तर प्रदेश र उत्तराखण्डमा मध्यमदेखि भारी वर्षा जारी छ। मिजोरममा पहिरोले सड़क सम्पर्क विच्छेद गरेपछि अलपत्र परेका सयौं यात्रुहरूलाई सहयोग गर्न बुआल्टे गाउँका बासिन्दाहरू एकसाथ आएका छन्। गाउँलेहरूले हिजो साँझ करिब 220 अलपत्र परेका व्यक्तिहरूका लागि खानाको व्यवस्था गरेका छन्, जसले गर्दा जारी अवरोधको बीचमा आवश्यक राहत प्रदान गरिएको छ। नदीको बहाव जारी रहँदा अधिकारीहरूले नदी किनारका बासिन्दाहरूलाई सतर्क रहन भनेको छ। भारत र अफगानिस्तानले आज मानवीय सहायता, विकास साझेदारी, खाद्य सुरक्षा, स्वास्थ्य सेवा, क्षमता निर्माण, शिक्षा, खेलकूद, व्यापार, वीजा र कनेक्टिभिटी जस्ता क्षेत्रमा सहयोग सहित द्विपक्षीय सम्बन्धको सम्पूर्ण परिदृश्यको समीक्षा गरे। भारत अफगानिस्तान संयुक्त समितिको चौथो चरणको बैठक आज नयाँ दिल्लीमा सम्पन्न भयो। भारत र इंग्ल्याण्ड बीच 5 टी20 क्रिकेट म्याच श्रृंखलाको चौथो मुकाबिला आज ब्रिस्टलमा खेलिनेछ। खेल भारतीय समयअनुसार राति 10 बजे शुरू हुनेछ। इंग्ल्याण्ड श्रृंखलामा अहिले 2-0 अगाडि भएको हुनाले श्रृंखलामा कायम रहन भारतलाई यो म्याच जित्नै पर्नेछ। यसअघि तेस्रो म्याचमा इंग्ल्याण्डले भारतलाई 125 रनले पराजित गरेको थियो। फिफा विश्वकपमा फ्रान्सले आज बोस्टनमा अबेर राति 1:30 बजे हुने पहिलो क्वार्टर फाइनलमा मोरक्को सामना गर्नेछ। भोलि राति दोस्रो क्वार्टर फाइनलमा स्पेनले बेल्जियमको सामना गर्नेछ। बाँकी क्वार्टर फाइनल खेलहरूमा नर्वेले इंग्ल्याण्डको सामना गर्नेछ भने डिफेण्डिङ च्याम्पियन अर्जेन्टिनाले आइतबार बिहान स्विजरल्याण्डको सामना गर्नेछ। कन्याकुमारीका 17 वर्षीय अश्वथ एस 2026 को पुणे अन्तर्राष्ट्रिय ग्राण्डमास्टर राउण्ड रोबिनमा आफ्नो अन्तिम ग्राण्डमास्टर नाम प्राप्त गरेपछि देशको 98 ग्राण्डमास्टर बनेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी एल्बनीजले आज मेलबर्नमा तेस्रो अस्ट्रेलिया भारत वार्षिक शिखर सम्मेलनमा भाग लिनुभयो। दुवै नेताहरूले द्विपक्षीय सम्बन्धलाई सुदृढ़ पार्ने उद्देश्यले प्रतिनिधिमण्डल स्तरीय वार्ता गर्नुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णनले आज भुवनेश्वर स्थित ओडिशा कृषि तथा प्रविधि विश्वविद्यालयमा भारतको उच्च समुद्री मत्स्यपालन स्रोतहरूको दिगो उपयोगका लागि एक महत्वपूर्ण राष्ट्रिय मिशनको शुभारम्भ गर्नुभयो। दक्षिण पश्चिम मनसून आज सम्पूर्ण देशमा सक्रिय भएको छ। राजस्थान, हरियाणा, पंजाब र उत्तरी अरब सागरका बाँकी भागहरूमा पनि मनसून अगाडि बढ़ेको छ। भारत र इंग्ल्याण्ड बीच 5 टी20 क्रिकेट म्याच श्रृंखलाको चौथो मुकाबिला आज ब्रिस्टलमा खेलिनेछ। भारतीय समयअनुसार म्याच राति 10 बजे शुरू हुनेछ।
2: আকাশবাণী খবর পড়ছি নমামি বসু রুদ্র। প্রথমে বিশেষ বিশেষ খবর। মার্ভেল স্টেডিয়ামে ঐতিহাসিক মেলবোর্ন মিটস মোদি অনুষ্ঠানে প্রধানমন্ত্রী নরেন্দ্র মোদি জানিয়েছেন, ভারত অস্ট্রেলিয়া অংশীদারিত্ব এক নতুন উচ্চতায় পৌঁছেছে। আধুনিক কূটনীতির এক উজ্জ্বল নিদর্শন হিসেবে অস্ট্রেলিয়া ভারতের কাছে সাংস্কৃতিকভাবে অত্যন্ত গুরুত্বপূর্ণ তিনটি প্রাচীন মূল্যবান সামগ্রী ফিরিয়ে দিতে চলেছে। বিদেশ সচিব বিক্রম মিশ্রী বলেছেন, ভারত ও অস্ট্রেলিয়ার মধ্যে বাণিজ্য, প্রতিরক্ষা, জ্বালানি সহ একাধিক ক্ষেত্রে দ্বিপাক্ষিক সম্পর্ক ধারাবাহিকভাবে গভীরতর হয়েছে। কেন্দ্রীয় স্বরাষ্ট্রমন্ত্রী অমিত